0: इएमआईमा पैसा पठाउँदा 6% सम्म थौतिक क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एनएफएल डेटा पनि।
1: Samsung साथमा रेमिटमा बेनिफिट
2: शर्त तथा नियमहरू लागू हुनेछन्।